0: डिजिटल बैंक, इजी वाला बैंक।
1: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रूपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
2: आज सुबह किसी का व्हाट्सएप और किसी का बैंक अकाउंट हैक हो गया और कहीं एक बिजनेस साइबर अटैक का शिकार बन गया। साइबर अटैक सिर्फ सिस्टम्स को नहीं, जिंदगियों को भी टारगेट करते हैं। इसीलिए इग्नाइट अंडर मिनिस्ट्री ऑफ आईटी एंड टेलीकॉम ब्रिंग्स यू द 5th डिजिटल पाकिस्तान साइबर सिक्योरिटी हैकाथॉन। हैंड्स ऑन वर्कशॉप्स, रेड एंड ब्लू टीमिंग कॉम्पिटिशन्स। अगर आप स्टूडेंट हैं, साइबर सिक्योरिटी प्रोफेशनल या एथिकल हैकर, पाकिस्तान के अगले साइबर डिफेंडर बनिए। रजिस्टर नाउ एट cyberhackathon.pk।
3: सुबह अपनी कमाई से अपनी बहन की स्कूल फी पे करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जास कैश ऐप नाउ।
4: पाकिस्तान इज बिल्डिंग अ सेफर स्मार्टर डिजिटल इकोसिस्टम एंड वी नीड योर टैलेंट। स्टेप अप, बिल्ड अ साइबर सेफ लाइफ एंड अनलॉक प्रीमियर करियर्स इन साइबर सिक्योरिटी एट द 5th डिजिटल पाकिस्तान साइबर सिक्योरिटी हैकाथॉन। Organized by Ignite under the Ministry of IT and Telecom, join hands-on training workshops in 16 cities and secure your future. Registrations are open now at cyberhackathon.pk.
5: This program is brought to you by
6: Phoenix Laga aur Bhul Ja, Phoenix Laga aur Bhul Ja,
7: and Sir Sabs Nitro Force ko laga aur jeetta ja.
8: Bain ul aqwami safar par rawana hone wale mutawajjo hoon. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے ترغیب دیتے ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: قدرت کا نظام توازن پر قائم ہے۔ وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔ گھر کے افراد اور آمدن میں توازن
11: ہماری ذمہ داری ہے۔
12: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
5: لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365
13: FM 100 31 साल FM 100 आपकी आवाज। अस्सलाम वालेकुम पाकिस्तान,
14: अस्सलाम वालेकुम पाकिस्तान।

0: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग. स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर. एडमिशन्स ओपन. फॉर मोर डिटेल्स कॉल नाउ एट 03111178 37.
1: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रूपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं. तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें. इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
2: सुबह अपनी कमाई से अपनी बहन की स्कूल फी पे करना, ये है असल आजादी. आपके लिए असल आजादी क्या है? Download the Jazz Cash app now.
3: This program is brought to you by
4: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: And Sir Sabs Nitro Force ko laga aur jeetta ja.
5: FM 100. Like us on facebook.com/FM247365.
6: FM 247365.
7: Let's celebrate
8: 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy.
9: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
10: जी आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान. और नाम की हम बात कर रहे हैं, नाम की. और नाम की बड़ी अहमियत है. लोग अपना नाम बड़ी बड़ी तख्तियों पे लगवा के चाहते हैं कि उनका नाम कहीं लिखा हो. लोग घर बनवाते हैं अपने नाम से. एडवोकेट इतने बड़े मुझे शो ऑफ लगते हैं सीरियसली. ठीक है, एडवोकेट बन गए हैं, मुबारक को पूरे मोहल्ले को बताने की जरूरत है. एडवोकेट ये, जज ये, मतलब नाम. वाई आर दे शोइंग ऑफ फला फला रैंक्स? भाई रैंक आपके लिए अपना, अपनी माँ के नाम पे मुझे लगता है कि घर आपको बनाना चाहिए. मतलब माँ का नाम होना चाहिए. और जो लोग अपने नाम रखते हैं, मुझे बड़े अफसोस की बात लगती है. आप किसी से मोहब्बत करते हैं, घर उसके नाम पर होना चाहिए. हाँ ठीक है, एड्रेस के लिए जरूरी होता है कि एड्रेस है, लेकिन नाम आपकी माँ का होना चाहिए हमेशा. क्योंकि खवातीन को ये मौका नहीं मिलता. बहुत कम खवातीन हमारे यहाँ स्पेशली फाइनेंशियली इंडिपेंडेंट होती हैं कि वो अपने नाम पे घर बना सकें, खरीद सकें. खासतौर पर नानियां दादियां पहले की जनरेशन के. लेकिन उनका एक ही अरमान होता है कि उनका अपना जाती घर हो और घर पे नाम हो. और कुछ लोग अपनी माँ के नाम पे बनाते हैं, काशाना ए सुल्ताना. तो मुझे बहुत अच्छे लगते हैं वो घर जो अपनी माँ के नाम पर हो, जो अपनी माँ का नाम लिखा हो बाहर. और तो ये क्या कहते हैं, बड़ी प्यारी चीज. जो लोग अपने नाम रखवा रहे होते हैं ना, अपने अपने नाम, अपना नाम कौन रखवाता है यार? मतलब कौन लोग हैं शो ऑफ करने वाले? बस अपना नाम, अपने नाम का बिजनेस, अपने नाम का वो. अच्छा, बेटे के नाम पे बिजनेस शुरू कर दिया और बेटे पे इतना प्रेशर, देखो हमने तुम्हारे नाम पे गवर्नमेंट फैक्ट्री स्टार्ट की है. ओ भाई वो नहीं चली. चलो बेटा बड़ा शो मारा है, देखो मेरी नाम की फैक्ट्री बेटी नहीं चली. इसलिए कहते हैं नाम इंसान को ना खास तौर पे बिजनेस में और रखने चाहिए. सर अब पॉलिटिशियंस जो हैं वो मतलब अपने नाम के, हमने इफ्तिताह किया, हालांकि काम किसी ने भी किया हो, अपने नाम के इफ्तिताह किया हुआ होता है. मैं आपको इनको बार बार यही कहूंगी, अगर आप अपने आवाम के दिल में जगह नहीं बनाई तो रोड पे अपना नाम रखवाने की कोई जरूरत ही नहीं है. क्योंकि आप यकीन करें चले जाएंगे दुनिया से, आवाम बाकी रहेगी और वो बोलेगी ये आदमी था, ये आदमी था. बड़े बड़े लोगों ने अपने पुतले लगाए थे दुनिया के अंदर और मुजस्मे बनवाए थे, और वो भी वक्त होता है कि वो ही पुतले पे गिराए जाते हैं और बहुत बुरे तरीके से गिराए जाते हैं. इसलिए कहते हैं ना कि अपने आपको ना तनाव बड़ा बनाओ दुनिया में, कि भाई जाते वक्त पे आपका खानदान देखे तो उसे तकलीफ हो. और वैसे भी इंसान के नाम से ज्यादा उसका काम, काम से पहचाना जाता है. नाम तो आपने बड़े अच्छे रख लिए लेकिन काम कुछ नहीं किया तो लोग बोलेंगे क्या फायदा है, तो उसका नाम भी खराब ही किया है. वैसे तो नाम के पीछे लोग बड़ा भागते हैं, हमारा नाम हो, हमारे खानदान का नाम चलना चाहिए. ओ भाई क्या खानदान वानदान, इंसान अपने खुद के जाती अमल से पहचाना जाता है. और खैर नामों पे आप लोगों के पैगामात भी आ गए हैं दोस्तों, चलते हैं आपके पैगामात हम शामिल करते हैं. और तो बस हम आपके पैगाम शामिल कर रहे हैं. और लाला रुख का वैसे जाके, लाला रुख कैसे हैं, आपको नाम पसंद है अपना कि नहीं? आबिद अमीर कह रहे हैं, आबिद अमीर का नाम मुझे पसंद है क्योंकि आबिद अमीर का नाम, शुक्र है आबिद अमीर है. सोचो अगर आबिद गरीब होता कितना अजीब होता. कुछ लोग रखते भी अपना नाम गरीब फकीर, मतलब ठीक है अम्मा अब्बा ने रख दिया تو خیر. اور عابد امیر کہہ رہے ہیں السلام علیکم سمیہ, اتنی ساری سیلیبریشن کے بعد دل بہت خوش ہے, موضوع بھی بہت اچھا رکھا ہے. تصوف کی دنیا میں ناموں کی بڑی اہمیت بتائی جاتی, شخصیت پر, طبیعت پر, لہجے پر بڑا اثر ڈالتا ہے یہ نام. اور نام رکھنے کے جو آداب میں نے سیکھے, سے پہلے میں بچوں کے نام رکھ چکا ہوں, فیملی نام, والد کے نام سے جڑے ہوئے نام, میٹھے میٹھے نام, خوشبو جیسے وغیرہ وغیرہ. اور یہ بھی ہوتا ہے کہ جی اب ہسبینڈ کو بڑی خوشی ہوتی ہے کہ جی وائف کا نام ہم نے چینج کر دیا, اور جو ہے نا وہ ہم نے اپنا نام لگا دیا ہے. وائف کا نام کے آگے کبھی نہیں ہوتا کہ یو نو نام, بیوی کا نام لگاؤ. کہ عجیب سا لگے کہ بیوی کا نام آگے لگاؤ, ہے کتنا عجیب سا لگے. عامر شیلا تو یہ چلے, اور بھی اگزامپلز آ رہی ہیں مجھے یاد میں. خیر تو ہمارا ابھی کلاسک ٹائم پہ گانا ہے چٹھی ذرا سیاح جی کے نام لکھ دے. تو اس گانے پہ مجھے نا ڈپٹی نذیر احمد کی ایک بات یاد آئی. تو مجھے ڈپٹی نذیر احمد کے پاس نا ایک عورت گئی, اس زمانے میں خواتین پڑھتی لکھتی کم تھی, مرد بھی کم پڑھتے لکھتے تھے, تو عورتیں تو بہت ہی کم پڑھی لکھی ہوتی تھی. تو وہ گئی ڈپٹی نذیر احمد کے پاس. ڈپٹی نذیر احمد ایک بہت مشہور رائٹر ہیں, انہوں نے وہ اصغری اکبری کی کہانی بھی لکھی. تو انہوں نے کہا کہ بھائی پلیز خط لکھ دے میرے شوہر کو, مجھے لکھنا نہیں آتا. تو انہوں نے اس کی جو کلاس لی نا اس عورت کی, کہتی ہیں اچھا تمہیں سلائی کڑھائی کے اپنے سارے کام آتے ہیں, کھانے بنانے کے سارے کام آتے ہیں, لکھنا نہیں سیکھ سکتی تم. اور اس کو جو لیکچر, تمہیں شرم نہیں آتی اپنے گھریلو حالات تم کسی غیر انسان کو بتاؤ گی اور وہ لکھے گا, تو بہتر نہیں کہ تم لکھنا سیکھ لو. ایسا انہوں نے قرارے دار اس عورت کو لیکچر دیا کہ وہ عورت نے واقعی میں لکھنا سیکھ لیا کہ بھائی خدا کے لیے میں خود ہی اپنا خط لکھ لوں گی اپنے شوہر کو, اور آگے کسی کے پاس جا کے میں کسی کی محتاجی نہیں ہے کہ میں اس کو اپنا بتاؤں کہ میرا خط لکھ دو. پہلے ہوتا ہے نا لوگ خط لکھ دو کہ ہماری سب گاؤں میں صحیح ہے سب, اور بھینس کی طبیعت بھی ٹھیک ہے, تم بتاؤ منی آرڈر کب بھیجو گے, لوگ لکھواتے تھے. تو آپ نے کہا نہیں تم خود لکھنا سیکھو گی. تو آج سے تقریباً 150 سال پہلے, 150 سے بھی زیادہ آئی تھنک ٹائم ہوگا, انہوں نے کہا کہ جی یہ آپ تم نے خود لکھنا سیکھنا ہے. تو اگر یہ والی خاتون جو کہہ رہی ہے نا چٹھی ذرا سیاح جی کے نام, شکر ہے ڈپٹی نذیر احمد کے پاس نہیں گئی, اگر ڈپٹی نذیر احمد نے تو وہیں چپیڑ لگا دینی تھی, شرم نہیں آتی تم ہے سیاح جی کو, مجھ سے خط لکھواؤ گی. لیکن فی الحال آئی تھنک ان کی ملاقات نہیں ہوئی تھی, تو یہ گانا بن گیا. آئیے سنتے ہیں نور جہاں کی آواز میں چٹھی ذرا سیاح جی کے نام لکھتے.

0: FM 100's time check. It's 10 a.m. This program was brought to you by
1: Phoenix Laga aur Bhul Ja, Phoenix Laga aur Bhul Ja,
0: and Sir Sabs Nitro Force ko laga aur jeetta ja.
2: Azra behen, zara baat to suno. Hatu piche, bhago.
3: अहमद हटो वहाँ से।
4: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
5: خالص اجزاء بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
6: صبح اپنی کمائی سے اپنی بہن کی سکول فی پے کرنا یہ ہے اصل آزادی آپ کے لیے اصل آزادی کیا ہے ڈاؤن لوڈ دی جاز کیش ایپ ناؤ

0: FM 100's time check. It's 6 p.m. This transmission is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: Azra behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
2: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
4: برانڈ نیو سوزوکی آلٹو جیتنا چاہتے ہیں بس اپنے ایزی پیسہ اکاؤنٹ میں 15,000 روپے یا اس سے زیادہ ڈپازٹ کریں بیلنس 20 دن تک مینٹین کریں اور لکی ڈرا میں 4 سوزوکی آلٹو یا 50,000 کے 100 کیش پرائزز جیتنے کا موقع پائیں تو انتظار کس بات کا ابھی ڈپازٹ کریں اور جیتیں ایزی پیسہ ڈیجیٹل بینک ایزی والا بینک
5: اپنی کمائی سے اپنے گھر کی گروسریز لینا یہ ہے اصل آزادی آپ کے لیے اصل آزادی کیا ہے Download the Jazz Cash app now.
6: Step School se foundation ho strong. Step Schools de raha hai modern new age education, which will prepare your child in becoming a future leader. Admissions open. For more details, call now at 0311-111-7837.
7: अभी इजी पैसा लोड इन पैकेजेस हब से यू फोन या टेलीनॉर का वीकली पावर ग्रैंड पैकेज सब्सक्राइब करें और आराम से घर बैठे 100 रुपए का डिस्काउंट पाएं तो देर किस बात की अमेजिंग डिस्काउंट्स अनलॉक करो विद इजी पैसा डिजिटल बैंक इजी वाला बैंक
8: 100 FM
9: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो फोन हो तो 5G वाला मिलेगा कैसे बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ यही नहीं फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स हैंडसेट इंश्योरेंस और बहुत कुछ तो फिर फोन हो तो 5G वाला जैज 5G
0: This program is brought to you by
10: Phoenix laga aur bhul ja Phoenix laga aur bhul ja
11: and Sarsabz Nitro Force ko laga aur jeeta ja
12: Bain al-aqwami safar par rawana hone wale mutawajjo hon aise online apps aur platforms se ijtinab kare jo paison ki ivaz kisi namaloom shakhs ka saman aapke apne saman ke sath le jane ke liye karte hain ye aasan kamai ka tareeka to nazar aata hai lekin haqeeqat mein khatarnak jaal hai منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں یاد رکھیں اگر آپ کے سامان سے منشیات برآمد ہوئیں تو قانوناً اس جرم کی ذمہ دار صرف آپ ہوں گے خبردار کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
13: قدرت کا نظام توازن پر قائم ہے
14: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے
15: گھر کے افراد اور آمدن میں توازن
16: ہماری ذمہ داری ہے
17: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
18: FM 100
0: 31 سال FM 100 آپ کی آواز السلام علیکم پاکستان
18: السلام علیکم پاکستان

کہتی ہیں ورقی کیفیت. اور ورقی کیفیت کیا ہے؟ زندگی کا ہر دن یا ہر موڑ ایک ورق کی طرح ہے جو کھلتا اور بند ہوتا ہے. کچھ محبتیں قسمت سے نہیں دل کی سچائی سے نبھائی جاتی ہیں. میں نے تمہیں صرف پسند نہیں کیا بلکہ اپنی ہر دعا ہر امید اور ہر خواب میں شامل کر لیا ہے. تمہاری خوشی میری خوشی ہے, تمہارا سکون میری دعا ہے, اور تمہاری عزت میری ذمہ داری. اگر کبھی دنیا بدل بھی جائے تو میری محبت کا انداز نہیں بدلے گا, کیونکہ یہ دل تمہیں ہر حال میں وہی مقام دیتا رہے گا جو پہلے دن دیا تھا. لوگ کہتے ہیں وقت کے ساتھ محبت کم ہو جاتی ہے, مگر مجھے تو ہر گزرتے دن کے ساتھ تم سے پہلے سے زیادہ محبت ہو رہی ہے, زیادہ عزیز لگتے ہو. اگر زندگی نے کبھی مجھ سے سب کچھ چھین لیا تب بھی ایک خواہش باقی رہی کہ تم ہمیشہ خوش رہو, محفوظ رہو, اور اللہ کی رحمت تمہارے ہر قدم کے ساتھ ہو, کیونکہ سچی محبت صرف پانے کا نام نہیں بلکہ عزت, دعا, وفا اور خلوص کے ساتھ ہمیشہ نبھانے کا نام ہے. میرے لیے اس دنیا کی سب سے خوبصورت حقیقت صرف ایک ہے, تمہاری مسکراہٹ. کیا کیفیت ہے جناب, کیا بات ہے, بہت خوب, بہت خوب, زبردست. اور فرحین آئی ہیں دبئی سے, کہتی ہیں السلام علیکم جی, سب ایف ایم 100 کی فیملی کو میری جانب سے السلام علیکم. وعلیکم السلام. اور انتخاب بھیجا ہے انہوں نے, اور کیا کہتی ہیں, اچھا بہت خوب. اس حوالے سے جو انہوں نے انتخاب بھیجا ہے یہ بڑا زبردست سا ہے, اور میں آپ کو, مجھے نام یاد نہیں آ رہا شاعر کا, تو فرین آپ ذرا بھیجیے نام ان کا. کہتی ہیں کہ اس کی کتھئی آنکھوں میں ہیں جنتر منتر سب, چاقو واکو چھریاں بریاں خنجر ونجر سب. جس دن سے تم روٹھے مجھ سے روٹھے روٹھے ہیں, چادر وادر تکیا وکیا بستر وستر سب. مجھ سے بچھڑ کر وہ بھی کہاں اب پہلے جیسی ہے, پھیکے پڑ گئے کپڑے وپڑے زیور ویور سب. آخر میں کس دن ڈوبوں گا, فکریں کرتے ہیں آخر میں کس دن ڈبوں گا, فکریں کرتے ہیں, دریا وریا کشتی وشتی لنگر ونگر سب. عشق وشق کے سارے نقصے مجھ سے سیکھتے ہیں, ساگر واگر منظر و نظر جوہر و جوہر و وہر سب. اچھا اس میں ایک مجھ سے شاید ایک لفظ غلط میں نے پڑھا ہے, جوہر و جوہر وہر ساغر واغر منظر منظر و نظر جوہر وہر سب. اب صحیح کر لیا, بہت خوب. یہ ہمارے بہت ہی اعلی پائے کے شاعر ہیں, مجھے نام یاد نہیں آ رہا ان کا, اور اس کے حوالے سے میں نے ایک, ہاں جی, راحت اندوری, اور انہوں نے جو ہے وہ اس میں جو خنجر ونجر یہ جو اردو کا استعمال کیا ہے, کمال کا کیا ہے, اور اس پر بہت کچھ کہا گیا, وہ پھر کبھی بتائیں گے آپ کو. السلام علیکم, کیسے ہیں آپ؟ نور نگاہ سب سننے والوں کو شیزا کا سلام. واہ واہ, کیسے خوبصورت خوبصورت الفاظوں کا چناؤ ہو رہا ہے آپ سب کی جانب سے. نور نگاہ, واہ واہ, بہت عرصے بعد یہ لفظ سنا ہے.
और जनाब आगे बढ़ते हैं। नौरीन महना ने भी एक इंतखाब भेज दिया, आज इंतखाबों की भरमार है। मेरे नूर निगाह आपकी आवाज बहुत अच्छी है, शिजा कह रही है। बहुत शुक्रिया आपका, उसने समात है आपकी। बात जो कुछ प्रोग्राम के आगाज में जो मैंने की थी वो कुछ ठीक ना कि मैं गिरफ्तार हूं, तो फिर याद का सिलसिला आया, फिर मैंने कैफियत के हवाले से आपसे अर्ज किया कि मैं बताऊंगा कि मैं किस कैफियत में मुब्तिला हूं। अच्छा, मेरी वो कैफियत खत्म हो चुकी है काफी अरसा पहले, लेकिन कभी कभी इंसान की कैफियत जो है ना वो कुछ ऐसी होती है कि दिल, मैं अपनी बात कर रहा हूं, चलें सिर्फ मेरा दिल करता है कभी कभी कि मैं खामोशी से बातें करूं। आदमी, इंसान जब खामोश होता है तो ऐसा लगता है कि वो खामोश है, मगर वो खामोश नहीं होता। और जहन की कैफियत ये होती है कि गर्दिश कर रहा होता है मेरा जहन, और ऐसा गर्दिश कर रहा है जैसे किसी खाली कमरे में इंसान चक्कर लगाता रहे, उस खाली कमरे में कुछ ना हो, ना दीवारों पर रंग हो, ना कोई चीज आवेजा हो, ना खिड़की हो, बस बिल्कुल खाली कमरा, एक खाली हॉल यू कैन से, और उसमें इंसान जिस तरह गर्दिश कर रहा होता है, घूम रहा होता है, यानी कि जहन ऐसे खाली हो, ना उसमें कोई मोहब्बत के जज्बात हों, ना रिश्तेदारों के जज्बात हों, ना कोई गम हो, ना कोई फिक्र हो, कुछ भी ना हो, बिल्कुल खाली। और खाली जहन के साथ आप जब खामोश होते हैं तो आप कहीं भी नहीं होते, ना किसी याद में होते हैं, ना माजी में होते हैं, ना हाल में होते हैं, ना मुस्तकबिल में होते हैं। उस वक्त आपका जहन बिल्कुल खाली होता है, और उस लम्हे जब आप उस कैफियत से बाहर निकलते हैं, निकलते ही आपको जो चीज सामने मिलती है तो आप उस तरफ सोचने लगते हैं, फिर आपका जहन काम करने लगता है। लेकिन कभी कभी मेरे साथ ऐसा होता है कि मेरा जहन बिल्कुल खाली होता है, और शायद मेरा दिल चाहता है कि मेरा जहन खाली हो जाए, बिल्कुल अभी कुछ ना सोचूं, कुछ जहन में ना रहे। अच्छा, ऐसी कैफियत में मैं जो महसूस करता हूं, थोड़ा सा अपने आप को हल्का महसूस करता हूं कि मैं अपने, मतलब जो बोझ समझ लीजिए कि इंसान के, हर इंसान के जहन पर बोझ होता है मुख्तलिफ चीजों का, किसी के जहन पर जिम्मेदारियों का बोझ होता है, किसी के जहन में मोहब्बत का बोझ होता है, किसी के जहन में जो है हालात का बोझ होता है, तो बोझ जी सारे जहन में होते हैं हर इंसान के, तो उस बोझ को लेकर वो जिंदगी का सफर जो है वो तय करता रहता है इंसान। ऐसे में कोई एक ऐसा लम्हा कभी कभार आता है, वैसे ये भी आपको बता दूं, मेरे साथ ऐसा होता है कि कभी कभार वंस इन अ ब्लू मून, जिसको एक मिसाल देते हैं कि ये लम्हा आता है कि जहन को खाली कर देता हूं मैं बिल्कुल, और कुछ नहीं सोचता, बस खामोश रहता हूं। और वो खामोशी में वक्त पर मुनसर है कि वक्त कितना गुजरता है। तो अचानक मैं, मतलब अभी शो के आगाज में ही चंद लम्हों के लिए उस कैफियत में गया था और फिर वापस आ गया। क्यों? उसकी वजह यह है कि आप सब लोग मेरे साथ हैं। चले जनाब, आपको लेकर चलते हैं एक और बहुत प्यारे से ट्रैक की जानिब, और ये ट्रैक हम डेडिकेट करेंगे अदीला की जानिब से संजू को, और मैं देख ये रहा हूं, हाँ जी ये वाला चला लेते हैं, ठीक है, समाप्त फरमाइए।
فریدہ خانم کی آواز.

वेलकम बैक कहेंगे जनाब, तुमसे उल्फत के तकाजे ना निभाए जाते। नाहिद अख्तर की आवाज, और उम्मीद करता हूँ कि आप सबको बहुत पसंद आई होगी। अनीस साहब हमारे आ गए। अनीस भाई कहाँ गायब हैं यार, प्रोग्राम बहुत अच्छा चल रहा है, सदा खुश रहे नदीम साहब। और मुन्नी बेगम की गजल सुनना चाहते हैं भाई? बिल्कुल सुनाएंगे आपको, क्योंकि आज फरमाइशें बहुत कम आई हैं। हमारी संजू के लिए बहुत सारी फरमाइशें आई थी, और संजू को हम गाहे बगाहे डेडिकेट कर रहे हैं सब उनका नाम लेकर। एक डेडिकेशन और है जो कि हम अभी नेक्स्ट करेंगे, वो हमारी दुबई से सुन रही हैं फरहीन, और उनको भी हम एक ट्रैक डेडिकेट करेंगे। तो जनाब मैसेजेस कर रहे हैं आप 3636 पर, कीजिए दिल की बात कीजिए। हर कोई अपनी प्यारी प्यारी सी दिल की बात कर रहा है, और गुल साहब की क्या बात है भाई, मजा आ रहा है आज गुल साहब आपको सुन, मतलब आपका इंतखाब पड़ गया। और भी सारे इंतखाब बड़े अच्छे प्यारे आ रहे हैं। नौरीन बहना खामोश हो गई हैं थोड़ी देर के लिए, और बात जो हम कर रहे थे कि खाली जहन की भी बात कर रहे थे, यादों की भी बात कर रहे थे, मोहब्बत की भी बात कर रहे थे। अच्छा, मोहब्बत में एक चीज बहुत इम्पोर्टेंट होती है। एक तो मैं जो समझता हूं वो है ट्रस्ट। आज का जो दौर चल रहा है, मतलब अगर आप 2-3 डिकेड्स पहले चले जाएं, तो उस वक्त सिलसिला का टेलीफोन होता था, वायर वाला, मोबाइल्स वगैरह का जब दौर नहीं था, तब की मैं बात कर रहा हूं, खतों की दावत होती थी। अच्छा, खतों की दावत में एक चीज बड़ी इम्पोर्टेंट है, जो मैं आज एक अहमी मैं मेरे जहन में एक बात आई एतबार मोहब्बत के हवाले से। खतों की दावत में ये होता था कि एक एतबार और एक एतमाद, एक ट्रस्ट वो होता था। या आपने जो अपने महबूब को तहरीर करदा जो खत भेजा है, वो उसी के पास महफूज है, एतबार है भाई। अब खत है वो तो एक सबूत है, वो कोई भी देख सकता है, और इस तरह उस दौर में बहुत सारे लोग पकड़े भी गए। और मगर आज का दौर जो है वो मैसेजेस का है, स्मार्टफोन का है। हम मैसेज करते हैं, और मैसेज जो है वो फिर डिलीट कर देते हैं। ये बड़ा जो है तकलीफ दे एक महबूब के लिए जो है वो अमल होता है, कि वो खामखा सोचने लगता है भाई क्या हो गया, डिलीट कर दिया मैसेज। तो इसमें जो सबसे इम्पोर्टेंट चीज आ जाती है वो ये आ जाती है, एतबार की और ट्रस्ट की आ जाती है। और आजकल वैसे जो दौर जो चल रहा है, अब तो स्मार्टफोन और इंटरनेट का भी नहीं है, एआई का दौर चल रहा है जनाब, इसमें बड़ी एहतियात बरतनी पड़ती है वाकई में। तो ये तमाम, वैसे उस कंपैरिजन अगर करें, व्हाट डू यू थिंक, कि आप लोगों का अपना क्या इसमें राय है कि उस दौर में जो मोहब्बतों के जो तकाजे जो थे निभाए जाते थे, उसमें मजा आता था, या अब के वीडियो कॉल भी कर ली, मैसेजेस भी हो गए, मोबाइल पर बात भी हो गई, पैकेजेस पर, अब तो इंटरनेट के थ्रू फ्री में भी हो जाती है, वाईफाई होना चाहिए बस। और मैं इस मोहब्बत के हवाले से ना एक इम्पॉर्टेंट बात आप लोगों के साथ डिस्कस करना चाहूंगा। एक तो होता है ना मतलब देखते ही मोहब्बत हो जाना, ये एक फितरती अमल है कि आपको कोई चेहरा ऐसा नजर आए कि जिसको देखते ही आपके चारों तबक रोशन हो जाएं, और आपको वो चेहरा आपके दिल में उतर जाए। अच्छा, उसमें एक तो ये सिलसिलाकार है, और वो फिर ये फर्स्ट साइड, मतलब देखते ही मोहब्बत हो जाना, और
ایک سلسلہ کار یہ ہوتا ہے کہ انسان کو جس بھی خوبصورت چہرے کو دیکھے تو وہ اس کو اچھا لگتا ہے. ایک اچھا لگنا ہوتا ہے اور ایک محبت ہوتا ہے, کیونکہ جو آپ پہلی دفعہ دیکھتے ہی جو ہے آپ کو محبت ہو جاتی ہے, تو اس میں یہ ہوتا ہے کہ وہ چہرہ آپ کو سونے نہیں دیتا, چین نہیں لینے دیتا. تو اس کا یہ اشارہ ہوتا ہے کہ بھائی محبت ہو گئی ہے. اور جب محبت اس طرح کا سلسلہ ہو جائے کہ جی کہ دو طرفہ ہو جائے, کہ آپ کی بات چیت بھی ہو جائے, تو میں یہ سمجھتا ہوں کہ یہ جو آغازی عمل ہوتا ہے, پسند آ گئے, بات چیت کر لی, لیکن اس کو محبت کا نام نہیں دینا چاہیے, کیونکہ محبت جو ہے وہ آہستہ آہستہ جو ہے وہ پروان چڑھتی ہے. جیسے کہ نورین بہنا اور سنجو کی شکلیں ہیں نا محبت کی, یہ بھی محبت ہی ہے. 26 سال ہو گئے اور مضبوطی دیکھیں کیا ہے, زبردست. انہوں نے جو مضبوطی کا ذکر کیا کہ اگر کوئی بات کرے بھی تو اس میں فوراً سے پیشتر جو ہے آمنے سامنے ہو گئے آرام سے. بھیا ستار بھائی جو ہے وہ پھسل گئے تھے اور گرتے گرتے بچے ہیں. تو اگر کوئی بات کر بھی لے تو فوراً سے پیشتر سامنے آ گئے اور سامنے آ کر جو ہے وہ بات کر لی. اور ہم اکثر جو ہے یہ دیکھنے میں آیا ہے کہ محبت ہونے کے بعد بہت سی چیزوں کو چھپایا بھی جاتا ہے. اب جب چھپایا جا رہا ہے تو میں محبت تھوڑی ہوئی, پھر جو ہے وہ اختلاف پیدا ہونا شروع ہو جاتے ہیں. گل صاحب نے بھی ایک جو ہے اقتباس بھیجا ہے اور وہ بھی ہم شامل کریں گے ضرور. اور وہ ہے, اس کا عنوان ہے جناب, پیار کیا تو ڈرنا کیا. گانے بھی بنے ہیں اس سے. کہتے ہیں کہ ایک بادشاہ کا نیٹ ورک بڑا مضبوط تھا, لیکن انارکلی کے پاس اس وقت اینڈرائڈ موبائل ہوتا ہے اور وہ ایف بی استعمال کر رہی ہوتی ہے, یا پھر اس کی کوئی اور سہیلی تو شاید وہ بچ جاتی. کہتے ہیں کہ اکبر بادشاہ کا نیٹ ورک بڑا مضبوط تھا, لیکن اگر انارکلی کے پاس اس وقت اینڈرائڈ موبائل ہوتا اور وہ ایف بی استعمال کر رہی ہوتی, یا پھر اس کی کوئی اور سہیلی تو شاید وہ بچ جاتی. اور کچھ نہیں تو کم سے کم وہ سوشل میڈیا پر اپنا احتجاج تو ریکارڈ کروا سکتی تھی. اور وہ گانا جو اس نے شہنشاہ کے سامنے گایا تھا اظہار محبت میں, پیار کیا تو ڈرنا کیا, بجائے فلم مغل اعظم کے ایف بی کا مشہور سانگ ہوتا وہ. اور پھر میڈیا پہ بھاگ دوڑ شروع ہو جاتی, ایک نئی سنسنی خیز خبر ابھر کر سامنے آتی, مختلف چینلز پر تبصرے ہوتے, شہزاد سلیم کے انٹرویوز کیے جاتے, عوام کی رائے شہنشاہ سے الگ, سوال و جواب. لیکن میرا نہیں خیال کہ وہ بچ جاتی. ہو سکتا ہے بچ جاتی, لیکن دونوں صورتوں میں اکبر بادشاہ سے جان چھڑانا مشکل تھی. تحریر حمید گل صاحب. اور اس پر اس کے فوراً بعد کہتے ہیں کہ اس نے خط میں گلاب بھیجا ہے, کتنا نازک جواب بھیجا ہے. واہ واہ, فیکٹ ہے. ویسے وہی دور اور آج کا دور. خیر, انارکلی والی کہانی تو بہت ہی ڈفرنٹ ہے. جناب لے کر جائیں گے آپ کو ایک اور بہت خوبصورت سی غزل کی جانب, اور یہ غزل ڈیڈیکیٹ کریں گے فرحین کو.